0: नई ताजगी, चमक और खूबसूरती हाइड्रा फेशियल के साथ। अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है। गहरी सफाई और फोरी ग्लो जल्द को नरम और हाइड्रेट करे, सन डेमेज और रंगत बेहतर बनाने में मददगार। फेशियल रेजुविनेशन, साफ तरोताजगी और जवान नजर आने वाली जिल्द, जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर। नोट, खवातीन स्टाफ की निगरानी में की जाती है। आज ही अपनी अपॉइंटमेंट बुक करवाएं। पता, स्किन एलर्जी एंड लेजर क्लिनिक, नजद रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर, 03003385 69।
1: मेहरान आयरन स्टोर हालानी, होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड।
2: सरिया, गार्डर, टीयर, एंगल, चैनल पट्टी, लोही दरवाजा, सिल्वर जा चौंक, सीमेंट, रेती, क्रेश आई रंग वगैरह बाजार का बारियत दस्तियाब आई।
1: हाँ यचो, मेहरान आयरन स्टोर, नज़्द बलोच पेट्रोल पंप, नेशनल हाईवे, हालानी।
2: राब्ते लाए प्रोपराइटर गुलाम नबी मुगल, 03003204372 आई 02424601000।
3: जिते ढोर इंसान जी खुशहाली जो जरियो आहन, उते सुठी खुराक ढोरन जी जरूरत आहे।
4: जीजा ढोर चारो मसालो हाजमेदार, वधाए खीर ए गोश्त जी पैदावार, 50 सालन खा आजमायल सखरवारन जो जीजा ढोर चारो मसालो, हर पंसार ए जानवरन जे डॉक्टरन खा नालो वठी तलब कंदा।
5: अस्सलाम वालेकुम अदा।
6: वालेकुम अस्सलाम अदा, छो परेशान आई?
5: अदा नओ दुकान खोलियो तम पर हले ही न तो, छा कजे?
6: अदा दुकान जी मशवरी कराई थई
5: न अदा।
1: यार आजकल शहरन तोड़े गोठन में जी मेरापुर FM 94 ही हले थो, मो पंजो दुकान खोलियो तो FM मेरापुर ते पब्लिसिटी कराई, कारोबार एड़ो कामयाब हो जो एड बंद कराण ते दिल्ली नथी चवे।
5: मुझे दुकान जी बेड हलंदी?
6: हां दा, कारोबारी इश्तिहारात, आम इतला, मिलाद, मजलिस, सालगिरह जी मुबारक, मतलब हर किस्म जी एडवर्टाइजिंग हलंदी।
5: अदा जल्दी कर, मुखे बुंजी एड्रेस तो बुदा।
1: ऑफिस जी मेरापुर FM 94, नज़्द गर्ल्स डिग्री कॉलेज, हालानी रोड, मेरापुर।
6: राबते लाए हाकिम अली जिस्कानी,
7: 03013992836।
8: मेहरापुर के हो तो आवाज भी मेहरापुर की है, सुनते रहो जी FM 94।
9: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي وان كذبوك اور اگر وہ جھٹلائیں آپ کو فَقُلْ لِي أَمَلِي وَلَكُمْ أَمَلُكُمْ تو آپ کہہ دیجئے کہ میرے لیے میرا عمل ہے اور تمہارے لیے تمہارا عمل، أَنْتُمْ بَرِيئُونَ مِمَّا أَعْمَلُ وَأَنَا بَرِيءٌ مِمَّا تَعْمَلُونَ، تم بری الذمہ ہو اس سے جو میں عمل کر رہا ہوں اور میں بری ہوں، بیزار ہوں اس سے جو تم عمل کر رہے ہو۔ ایمان کے رستے پر چلنے کے لیے یہ ایک بہترین جواب ہے اس معاشرے کے لیے جو انسان کو دین پر عمل نہ کرنے دے۔ نبی صلی اللہ علیہ وسلم کی سچویشن کو اپنے ذہن میں رکھیں کہ جب آپ لوگوں کو دین کی طرف بلا رہے تھے، لوگ مخالفت کر رہے تھے، آپ کی بات سننا نہ چاہتے تھے، تو آپ نے یہ نہیں دیکھا کہ میجورٹی کیا کر رہی ہے اور کیا کہہ رہی ہے اور کس طرف کو جا رہی ہے، تو مجھے بھی اسی طرف چل پڑنا چاہیے۔ کیونکہ آج ہماری سب سے بڑی مشکل کیا ہے کہ ہم میجورٹی کے دین پر ہیں، لوگ اتنے زیادہ لوگ یہ کام کر رہے ہیں تو ہم بھی پیچھے چل پڑیں، تو پھر بات تو وہیں آگئی نا، عقل اور شعور استعمال نہیں کیا اپنا، حقیقی نفع نقصان نہیں دیکھا۔ ہم کیا کرتے ہیں، چلو تم ادھر کو، ہوا ہو جدھر کی، وہی پہنو جو سب پہنتے ہیں، یہ نہ دیکھو کہ وہ دین کے تقاضے پورے کرتا ہے کہ نہیں، ویسے ہی رہو جیسے سب رہتے ہیں، خواہ وہ اللہ کی نافرمانی میں جی رہے ہیں یا فرما برداری میں جی رہے ہیں، انداز، طور طریقے، سلیقے، سب کچھ کس کے مطابق ہے؟ لوگوں کے دین کے مطابق۔